नमो निषङ्गिन इषु धीमत इषु धीमते निषङ्गिने नमो नमो निषङ्गिन इषु धीमते निषङ्गिन इषु धीमत इषु धीमते निषङ्गिने निष